तोड़ पिशकन, तो बिशकन। तुम तोड़ो या आप तोड़िए, यानी शोमा बेशकनीत सरकार बेशकनीत। तुम तोड़ो आप तोड़िए। तू लकड़ी काट, मसदर काटना फारसी बोरीदान। तू लकड़ी काट, लकड़ी यानी चुप, तो चुप रहो बे बोर। तुम लकड़ी तोड़ो, शुमा चुप रहो बे शिकनीत। अगर बेखाइम बेगीम तुम लकड़ी काटो खाइम गिफ्ट, शुमा चुप रहो बे बोरीद। आप यह काम कीजिए, बाज आमदे बराबर ये एहतराम शुमा या सरकार, इन कार रो बेकुनीद, इन कार रो अंजाम बेदहीद। तुम दो रोटियां लाओ, लाना आवर्दन, बियावर अमर बियावरीद। तुम दो रोटियां लाओ, शुमा दो नान बियावरीद, शुमा दो नान बियावरीद। तुम दो रोटियां लाओ, रोटियां जम ए रोटी हस्त। आप दीजिए, देना दादान दीजिए, सरखोर बेदहीद, शुमा बेदहीद, सरखोर बेदहीद। आप दीजिए, आप जवाब दीजिए, शुमा जवाब बेदहीद, शुमा पासोख बेदहीद। सुन, सुन अम्र अस सुनना, यानी गुश करदन, शनीदन। सुन गुश कुन, बिश्नो, याद तुहन, बिश्नो अज नई चुन हेकायत मी कुनाद, बिश्नो, सुन। بشنوید، سنو، گوش کنید، یا سنیه، آب سنیه، سرکار گوش کنید، لطفاً گوش کنید، بشنوید، گوش کنید، بشنوید. سماچار سنیه، سماچار یعنی اخبار، فارسی اخبار، هندی سماچار. سماچار سنیه، اخبار بشنوید، اخبار استماع فرمایید، اخبار گوش کنید. تم گھوڑے پر چڑھو، گھوڑے پر چڑھو، گھوڑا یعنی اسب، چڑھنا یعنی سوار شدن. شما بر اسب سوار شوید، تم گھوڑے پر چڑھو، شما بر اسب سوار شوید. تم کہو، شما بگویید، کہنا گفتن. تم مت کہو، مت یعنی نہ، شما نگوید. آپ یہ کام نہ کیجئے، شما این کار را نکنید، شما این کار نکنید، شما این کار را انجام ندهید. تم پیسے بھیجو، تم پیسے بھیجو، بھیجنا فرستادن، شما پول بفرستید، شما پول ارسال کنید. मैं तुमको इनाम देता हूं जिससे तुम फिर काम करो. एक जुमले ये तवील था रास्त, मुतवज्जे बशीद. किस्मत अव्वल जुमले, मैं तुमको इनाम देता हूं, मन बे शुमा इनाम मीदहम या जायजे मीदहम, जिससे ता तुम फिर काम करो. फिर यानी मुजद्ददन، تا مجددن کار کنید، متوجه شوید. میں تم کو انعام دیتا ہوں جس سے تم پھر کام کرو. کلمه انعام فارسی معمولا به هندی انعام تلفظ می شود. میں تم کو انعام دیتا ہوں جس سے تم پھر کام کرو، من به شما انعام می دهم تا مجددن کار کنید. میں نے تم کو انعام دیا جس سے تم اچھا کام کرو، من به شما انعام دادم تا کار خوب بکنید. فقط به ماضی فرستادیم این قسمت اول را. میں نے تم کو انعام دیا جس سے تم اچھا کام کرو، من به شما انعام دادم تا کار خوب کنید. میں جاؤں استفهام، میں جاؤں سوال است، من بروم یعنی آیا من بروم، به هندی خواهد شد کیا میں جاؤں.
ہم جائیں